0: हुने छाला र हड्डी अब थिन नजाने भएका छन्। स्वदेशी छाला उद्योगले उत्पादन हुने सबै छाला खरिद तथा प्रशोधन गर्ने र हड्डी उद्योगले उत्पादित हड्डीको ठूलो दाना उद्योगलाई बिक्री गर्ने ग्यारेन्टी दिएका छन्। महसुस जाँच ऐन कार्यान्वयन गर्ने विषयमा भएको छलफलमा उद्योगीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्। हाल नेपालमा 12 छाला उद्योगले वार्षिक करिब 2 करोड स्क्वायर फिट छाला प्रशोधन गरिरहेका छन् भने चारवटा हड्डी उद्योगले करिब 70,800 मेट्रिक टन हड्डीको धुलो उत्पादन गर्ने गरेका छन्। उद्योगीहरूले छाला र हड्डीलाई कृषि उद्योगको मान्यता दिन वर्षमा छुट्याउने मेसिन जडान गर्न तथा उद्योगमा आवश्यक रसायन सामग्री अनुसार छुट दिन सरकारसँग माग गरेका छन्। सरकारले भने आयातित छालालाई प्रतिस्थापन गर्दै स्वदेशमै छालाका विभिन्न सामग्री उत्पादन र निर्यात बढाउन उद्योगीलाई आग्रह गरेको छ।
1: भारतका विमानस्थल हुँदै नेपाली कामदार विदेश जाने क्रम

चाहिँ अब देख करिब 7000 जना भारत हुँदै त्यो समूह गएको जताएको छ। यो संख्या व्यक्तिगत श्रम स्वीकृति लिने कुल कामदारको आधा भन्दा बढी हो। यसले व्यक्तिगत श्रम स्वीकृतिको आवरण वा बिचौलियाको सम्बन्धता रहेको हुन सक्ने आशंका बढाएको छ। भारतबाट हुने यस्तो प्रस्तावलाई व्यवस्थित र पारदर्शी बनाउन विभागले

पनि वासुदेवप्रति सरकारमा मन्त्री बनेका आफ्नै तीनजना सांसदलाई बाह्र घण्टाभित्र स्पष्टीकरण दिने निर्देशन दिएको छ। केन्द्रीय अनुसन्धान समितिले राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पार्टीको निर्णय र निर्देशन विपरीत मन्त्री बनेको भन्दै किन कार्यवाही नगर्ने भनेर स्पष्टीकरण सोधेको हो। राप्रपाले राजनीति प्रदेश सरकारलाई समर्थन नगर्ने निर्णय गरेको अवस्थामा तिनै सांसद मन्त्री बनेपछि पार्टीले उहाँमाथि कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो। यसअघि पार्टीको निर्णय विपरीत प्रदेश सरकारलाई समर्थन गरेको भन्दै संसदीय दलका नेता उद्धव थापाको पार्टी सदस्यता निलम्बन गरी प्रदेशसभा सदस्यबाट समेत

0: आवश्यक बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफुल र घरमै बनेका पुसिना खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
1: हरेक बालकाका चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलमा छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पुसिलो आहार दिनुहोस्।
0: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क सिआइएन र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य।

0: सामुदायिक सूचना नेटवर्क CIN।
1: तो पहले ये देशभर सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आजको काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको कार्यक्रमको पहिलो पृष्ठमा विदेशमा रहेका नेपालीलाई मतदान

छापिएको छ। दुईमा थापा संवाद गराउने कसरत महाधिवेशन प्रक्रियामा सहभागी नहुने नहुँदा नेता कार्यकर्तालाई अपील समेत खबरमा उल्लेख रहेको छ। त्यस्तै भित्र पृष्ठमा स्टिलका भाडा निर्यातमा झन्डै 100 गुणा वृद्धि। गत वर्षको सालमा 1,07,00,000 निर्यात भएका स्टिलका भाडा चालु आर्थिक वर्षको 1 महिनामै 1,16,00,000 बराबरको निकासी भएको खबरमा उल्लेख रहेको छ। यो खबर भैरहवामा दीपक पछाएर काठमाडौँमा मिलन विश्वकर्माले संयुक्त रूपमा लेख्नु भएको छ। चालु आर्थिक वर्ष 2083-84 पहिलो महिना साउनमा नेपालको वस्तु निर्यातमा उच्च वृद्धि देखिएको छ। साउनमा नेपालमा उत्पादन भएका स्टीलका घटाइस सामग्रीको निर्यात झन्डै 100 गुणाले बढेको छ। चालु आर्थिक वर्षको पहिलो महिनामा 1,15,90,00,000 60,000 रुपियाँ बराबरको स्टेनलेस स्टीलका भाडा निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। निर्यातमा समेत 61% वृद्धि भएको छ। समग्र नेपालको निर्यात व्यापार साउनमा 61.72% बढेको हो। गत आर्थिक वर्षमा निर्यात 13.81% बढेर 3,15,29,74,00,000 पुगेको थियो। यसमा साउनमा 23,93,24,41,000 रुपियाँको वस्तु निर्यात भएको थियो। चालु आर्थिक वर्षको साउनमा भने 38,70,41,86,000 रुपियाँको वस्तु निर्यात भएको छ। त्यसै गरी 34 दिनमै उठ्यो करिब 1 खर्ब राजस्व शीर्षकमा अर्को खर्ब समेत रहेको छ। चालु आर्थिक वर्षको पहिलो 34 दिनमा सरकारले 1 खर्ब भन्दा बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्षको पहिलो 34 दिन अर्थात् भदौ 3 गतेसम्म 1,02,31,91,00,000 रुपियाँ राजस्व उठेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। बिहिबारसम्म पनि 1,05,50,31,00,000 रुपियाँ राजस्व उठेको छ। त्यसमा कर राजस्व 96,65,25,00,00,000 गैर कर राजस्व 75,33,80,00,000 अनुदान 25,10,00,000 र अनि आमदानी 1,05,50,00,000 31,000 रहेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी वाणिज्य बैंक सिइओ गभर्नर बन्न योग्य तर 2 वर्षको कुनै अफसरीय शीर्षकमा अर्को खबर समेत थापिएको छ। नेपाल राष्ट्र बैंकको गभर्नर बन्न वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ पनि योग्य हुने भएका छन्। हिजो बसेको अर्थ समितिको बैठकले नेपाल राष्ट्र बैंक अनि संशोधन विधेयकको तथावार छलफलमा यसको व्यवस्था राख्ने निर्णय गरेको हो। समितिका सदस्य सचिव लक्ष्मण अर्यालले हालसम्म वाणिज्य बैंकका सिइओ र अन्तर्राष्ट्रिय आर्थिक एकदम वित्तीय क्षेत्रका संस्थामा कार्यकारी तहमा तहका पदाधिकारीलाई गभर्नर योग्य मान्ने व्यवस्था नभएकोमा अब योग्य मान्ने व्यवस्था भएको बताउनु भएको छ। त्यसै गरी वार्ज तथा वित्त सम्पत्ति आयोगको मुद्दा शीर्षकमा अन्नपूर्णको पहिलो पृष्ठमा खबर छापिएको छ। यो खबर शिवप्रसाद ढुङ्गानाले काठमाडौँबाट लेख्नु भएको हो। सरकारका निर्णयमाथि कानुनी परीक्षण गर्दै आएको सर्वोच्च अदालतमा महत्वपूर्ण कार्यक्रमसँग जोडिएको मुद्दा प्रशासनिक टिप्पणीका आधारमा संवैधानिक इजलासमा सारिएपछि न्यायिक प्रक्रियामाथि प्रश्न उठेको छ। सरकारद्वारा गठित सम्पत्ति जाँचबुझ आयोग विरुद्ध परेका रिटलाई समेत इजलासले पूर्ण इजलासमा पठाइसकेको थियो। तर त्यहाँ सुनवाई हुनु अघि नै प्रशासनिक टिप्पणी मार्फत संवैधानिक इजलासमा सारिएपछि नेपाल बार एसोसिएसनले कडा आपत्ति जनाएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी पारिश्रमिक पनि जनताको सेवामा लगानी गर्दै मुगुका मेयर शीर्षकमा

Pietà

भी सवाली है कपाल वाली काली चुकाई रहेको छ भने चेतावनी दिएको हो। इराकले देशभरबाट हुने पेट्रोलियम पदार्थको निर्यातलाई वृद्धि गर्ने योजना सार्वजनिक गरेको छ। इराकी प्रशासनले आगामी छ वर्षभित्र देशको तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारलसम्म बढाउन चाहेको छ भने बताएको हो। बेलायतको राष्ट्रिय मौसम कार्यले यस वर्षको एल निनो एक शताब्दी भन्दा बढी अवधिमा सबैभन्दा शक्तिशाली हुन सक्ने पूर्वानुमान गरेको छ। उष्णकटिबन्धीय अन्तर्राष्ट्रिय

0: नेपाली टोली नर्दर्न टेरिटोरी स्ट्राइक्समा पराजित भएको छ। खेलमा नेपाल 8 विकेटले पराजित भएको हो। नेपालले जितका लागि दिएको 123 रनको लक्ष्य पछ्याएको नर्दर्नले 15 ओभरमा 2 विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। पब्जी मोबाइलको आधिकारिक राष्ट्रिय प्रतियोगिता पब्जी मोबाइल नेसनल च्याम्पियनसिप आजदेखि काठमाडौँमा शुरू हुँदैछ। स्पोर्ट्स एसोसिएसन अफ नेपाल इसान र स्पोर्ट्स काउन्टीले संयुक्त आयोजनामा गर्ने 2 दिने प्रतियोगितामा नेपालका उत्कृष्ट 16 टोलीले प्रतिस्पर्धा गर्नेछन्। पीएमएनसी पब्जी मोबाइल ग्लोबल ओपन पीएमजीओ सम्म पुग्ने आधिकारिक छनौट प्रतियोगिता हो। र समगाउँ दक्षिण एसियाली खेलकुद साल 2027 तयारी सम्बन्धी दक्षिण एसिया ओलम्पिक काउन्सिलको केन्द्रीय समिति बैठकमा सहभागी हुन नेपाल ओलम्पिक कमिटी एनओसी र राष्ट्रिय खेलकुद परिषद राखेपको प्रतिनिधिमण्डल पाकिस्तान प्रस्थान गरेको छ। पाकिस्तानको इस्लामाबादमा 10, 23 र 24 गते हुने बैठकमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राज वैद्य र राखेपको सदस्य सिक्का सुवाल श्रेष्ठ सहभागी हुँदै हुनुहुन्छ।
1: पश्चिम बंगाल ऐनमा ढिलाइ सरकारको

0: जस्ट लेकर क्लॉक थ्री संरक्षण सांसदहरूको पशु कल्याण ऐन जारी गर्न ढिलाइ भएको प्रसङ्ग पशु कल्याण जारी गर्न लामो समयदेखि ढिलाइ भइरहेको छ। ऐन नआउँदा पशुमाथि हुने क्रूरता रोकथाम र पशु अधिकार संरक्षणमा चुनौती देखिएको छ। आखिर ऐन जारी गर्न ढिलाइ भएको कारण के हो? सरकारको तयारी कहाँ पुगेको छ? यही विषयमा आज हामीले कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतमसँग कुराकानी गर्दैछौँ।
1: पशु कल्याण ऐनका लागि सैद्धान्तिक सहमति दिएको थियो। हामीले तयार पनि भयौँ, पशुमा तयार भयौँ र पछि चाहिँ मैले यो पशुसेवा क्षेत्रका सबै अधिकारीलाई एकै एक उसमा एक एकै ठाउँमा ल्याउनु पर्छ भन्ने कारण मन्त्रालयको राय प्राप्त भयो। त्यो आइसकेपछि चाहिँ हामीले एकीकृत रूपमा नै फेरि तयार भयौँ। अनि त्यो एकीकृत रूपमा आउँदा हरेक अधिकार कर्मीहरूको फेरि
0: पशु कल्याण ऐन त्यसमा के आउनुपर्छ भन्ने कुरा
1: जान्ने मलाई उहाँहरूको अहिले पनि त्यो सबैले हामीले पशु स्वास्थ्य पशु सेवा तथा पशु कल्याण ऐन भनेर एउटा मसँग हामीले तयार गरिरहेछौँ। त्यो तयारी अवस्थामा छ। तर अहिले फेरि पछिल्लो समय होइन, यो पशु कल्याण ऐन चाहिँ छुट्टै गर्नुपर्छ भन्ने कुरा आइरहेको छ। अब छिट्टै नै हामी मन्त्रालय बसेर डाक्टरमा पुग्छौँ।
0: पशु सेवा विभागले तिन पटक मसँग यहाँहरूलाई बुझाएको, यहाँले कानुन मन्त्रालयमा पठाउनु भयो, कानुन मन्त्रालयले फेरि यहाँबाट भेटा पठायो। अहिले लामो समयदेखि डेढ वर्षदेखि मन्त्रालयमा छ,
1: मन्त्रालयमा यसै बसेको बसिरहेको अवस्था छैन, मन्त्रालयले काम गरिरहेको छ। त्यो सिङ्गल सिङ्गल पठाउने हो भने हामी भोलि नै पठाउन सक्छौँ, केही त्यसको केही आपत्ति छैन। तर त्यो कारण मसँग तयार गर्ने बनाउने एकपटक केही चेन्ज गर्यो भने फेरि अहिले तिन सरकार छ, तिन प्रदेश सरकारको सैनिक सरकारहरूको पनि राजेशमा लिनुपर्ने कुराहरू हुन्छ। केही चेन्ज गर्यो भने त फेरि आउनु पऱ्यो। अहिले फेरि हामी त्यो एकीकृत मसँगको रूपमा चाहिँ हामी राशि सुझाव माग्ने चरणमा थियौँ। विज्ञहरूसँग हामीले राशि सुझाव लिने चरणमाथि पुगेका थियौँ र कानुन मन्त्रालय पठाउने कार्यको लागि भएर त्यो चरणमा पुगेको बेलामा फेरि अहिले के भन्छ छुट्टै बनाउनुपर्छ भन्ने आएको छ कुराकानी। अब हामी फेरि अब नयाँ माननीय मन्त्रीजीहरूको के छ भएर उहाँले कसरी लिने भएको छ, उहाँहरूको निर्देशन भयो भने छुट्टै बनाउने भयो छुट्टै र एकीकृत ऐनको रूपमा आउने भए पनि तयार नै छ। छुट्टै बनाउने भए पनि तयारै
0: अवस्था
1: छ। के भन्छ कानुन मन्त्रालयबाट त्यो कडा फिर्ता भएको अवस्था हो। हामीले छुट्टै छुट्टै बनाउँदाखेरि फिर्ता भएको अवस्था त्यो सरकारको रूपमा तिन कडा फिर्ता भएको अवस्था थियो। पछिल्लो समय हामीले गएर कानुन मन्त्रालयको सचिव सचिवहरूसँग छलफल गरेर यो कार्यालय यो अरूभन्दा भिन्न यो कार्यान्वयन गर्न जटिलता हामी यस्ता छन् यो सन्तोषन सबै कुरा भन्छौँ। उहाँहरू कन्भिन्स हुनुभयो कमसेकम एउटा सङ्क्रान्त चाहिँ भयो अगाडि बढ्यो।

0: कि भारत हुँदै बिग्रिसक्ने क्रम बढ्यो नि जाने कमजोर भएको गुनासो लाइसेन्स प्लेट रोकेर विदेश जाने तयारीमा रहेका नागरिक समस्यामा
1: नेपाल भारत सीमामा निगरानी गराउने सरकारी नियुक्तिमाथि अदालतको अङ्कुश भएपछि निगमका अध्यक्षको नियुक्ति पनि नियुक्ति भएको 16 दिनभित्र पनि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गरे।
0: नेपालका 12 छाना उद्योगबाट वार्षिक 2 करोड स्क्वायर फिट छाना प्रशोधन र छानाको छाना नदिने उद्योगीको प्रतिबद्धता काङ्ग्रेस विभाग सरकार पुगेपछि संस्थापनको देवस्थमा भएको थियो।
1: विश्व सहायता कटौती भएसँगै सुनामिएका 2 स्त्री स्वास्थ्य संस्था र पोषण केन्द्र बन्द, यिनीहरूले प्रतिदिन 1 करोड डलर सेवा निर्यात गर्ने

Yeah, that's right.

Thank you.

0: होइन सरकार चाहिँ गरे पनि धेरै खाना चाहिन्छ किसिम किसिम जातले खेतीकारी बेलामा जान्छ
1: तारिकमा
0: खेती त बाहिर दादा के भन्नुहुन्थे होइन
1: मलाई खेती
0: मेरो छत्य होइन छत्य होइन अनि अनि किन तामन पहिले पेसेन्ट आफ्नो लगाएर के खाए कि अब जस्तै किनके खाएको नि जस्तै किनके खाएको परे
1: अब त आफ्नो सम्झि दिन त मलाई
0: एकदम होइन अनि कानुन कुटेक्टन कहाँ जाए त मिल्दै कि जस्तै

మీదలో చదువు మీరు మాకు కూడా భోజనం కానీ

खर्चा

ఎక్కడ ఉన్నాయినా అక్కడ సంబంధ పరివర్తన ఈ సబ్ దేఖే నా జీ

0: ఉంటుంది.
1: ఖర్చు

अब यस्तो बेला तिमीले के गर्छौ? चुप लागेर बस्छौ कि विश्वास गर्ने कसैले गर्छौ? तिमी सुनिरहेका छौ मायाको ठुल्ठुलो मन, आज कुरा गर्दैछौ

0: भाइद्वारा प्रभुदेव माया गरेर हात समाउनु, बाटो काट्न सहयोग गर्नु वा उपचार गर्दा स्वास्थ्य कर्मीले कारण बताएर जाँच गर्नु सामान्य कुरा हो। तर तपाईँले तिम्रो पर्मिसन बिना शरीरका प्राइभेट पार्ट छुन खोज्छ, आफ्नो प्राइभेट पार्ट छुन लगाउँछ, शरीर देखाउन खोज्छ, फोटो वा भिडियो माग्छ वा यौन सम्बन्धी कुरा गरेर तिमीलाई असहज बनाउँछ भने त्यो सामान्य होइन। कतिपयले गीत दिन्छन्, डर देखाउँछन् वा यो हाम्रो गोप्य कुरा हो कसैले नभन्नु भन्छन्। अब यस्ता संकेत कसरी चिन्ने? सुनौ बाह्रवटी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख उषाको सुझाव।
1: सामान्य तरिकाले बुझ्ने के हो त भन्दा सुरक्षित छुवाइ भनेको आफूलाई सहज लाग्ने होइन, आफूलाई आफ्नो घर परिवारको व्यक्तिहरू जस्तै बुवा आमा आफूलाई असर नहुने गरेर आफ्नो शरीरमा स्पर्श गरिन्छ भने त्यसलाई चाहिँ सुरक्षित छुवाइ नै मान्नुपर्छ। र असुरक्षित छुवाइ भनेको बालबालिकालाई संवेदनशील अङ्गहरूमा चाहिँ बिना अनुमति छुने प्रयास गरिन्छ, छोइन्छ भने त्यसलाई चाहिँ असुरक्षित छुवाई अथवा यो गलत छुवाई हो भनेर

0: 成两轮的把它考了个书，这是谁？这是我们公司的另一个人吗？我是三号的朋友吗？你带我去干嘛去？
1: Thank you.

0: सक्नुभयो। आजको गुणस्तरको छलफल सुरु
1: गर्नुभयो।
0: आज हामी पहिलो चरणपूर्वको लक्ष्यहरूको बारेमा एकैको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, किराहरू सुक्खा जमिनमा पानी नसुनी जमिन भुक्को फुल्ने ढाका काट्यो र पहिल्यै काटेको छ भने ढाका कराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो ईश्वरको लीला पो सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जान पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
1: त्यस्तो गल्तीकै झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाले तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोप गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यानै नभई के धन के
2: भन्छ।

たりするのかな。

것이 강한 사스티기 이런 것이 가을에서 정말 정말 그런 것 같아요. 그때 이 집은 어떻게 나? 이 발문은 다 다르다.

Gracias.

Come on, says it. Yeah, come that to you, take it.

不是你弹吉他，那是你弹，亚当麦基，当当，但是你这个写词，你是这个钢琴，你这个写歌。

0: వచ్చి
1: आज हम लोग

जंक फूड कम करी, सर्दी भरा खाना नहीं।

0: वरिपरि दुलोहरू पूर्णे कालकाबारी र नदी नालामा विषालु सर भर्न सक्ने भए पनि मन्त्रीले पनि भन्नुभएको थियो।
1: सतर्कता अपनाउने गरौँ रेडियो प्रभाकर एफएमद्वारा जनहितमाचारी सन्देश
2: समस्या

বাস্তবতার যে সংযোগকে রাখে সেটা আপনার ভিতরে দাও।

Gracias.

0: सीमा छन्। प्रस्तुत तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ।
2: रेडियो प्रभाव एफएमद्वारा जल्दी प्रचारी सन्देश।

Gracias.

यहाँहरूलाई वर्ष 2082 यस बासुनी नगरपालिकाका विभिन्न कुरामा गठन भई कृषि विकास शाखामा दर्ता भएका क्रियाशील कृषक समूहहरू नवीकरण र नयाँ गठन भई दर्ता नभएका दर्ता गर्न इच्छुक कृषक समूहहरू दर्ताका लागि सक्सिका आवश्यक कागजातहरू सहित यो सूचना प्रसारण भएको मितिदेखि 35 दिन अर्थात् 2083 पदौ 16 गतेभित्र यस पालिकाको कृषि विकास शाखामा निवेदन दिएका नवीकरण गर्नुहुन सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुसूचित कारण विधान नमुना र निवेदनको लागि

0: को एक पटक को परिचय पनि मानसिक समस्या पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन,
1: लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य
2: रोजौँ। रेडियो गुरुबाबा एफएमद्वारा जनहितमा जारी सन्देश।

0: ਸਕਦਾ ਮੈਨੂੰ
1: बाल विवाह कानूनी अपराध हो, यसलाई आजै काट्नुपर्छ।

0: ગ્રામ્ય વકીલ સાહેબ, એવો કેટલા દિવસ સમસ્યા આવે છે?
1: કાર્યક્રમ

चिंता नहीं, अतिरेक नहीं था। अरे और ये समझ के भाई बहन

Rodrigo.

0: sabéis pasarí sandis.
1: Sí,

0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिसो पदार्थ, माछा मासु कम खाऊ, खानामा साग्ता र फल फुल खाऊ,
0: मद्यपान र धुम्रपान सेवन नगरौँ,
1: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।

सक्छ। साथीको मात्र भावमा होइन, आफ्नो सपनाको पक्ष मानिरहेको छ। तलाब भने खुल्ला कुरा गरौँ, समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौँ, स्वस्थ र उज्यालो भविष्य रोजौँ।

जनहितकारी संदेश

1928

Thank you.

para que se mudara. Se ejecutó la lista de eso.

0: दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस गरी बाँकीले नसा च्यातिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थाइको क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली
1: सम्पर्क नम्बर 84 4000 192 र 4000 210 कौशल्य अस्पताल बाँसरी खुला चोक नजिक।
2: एक हिसाब से सपनों के सचिवों के भी वो विवाद सिद्ध है। जो कोई यहाँ ऐसा था कि जो रास्ता यहाँ सिटी तो में रास्ता रही हो, पैसा फिर हो बहुत बढ़िया चीज हो, वो फिर बहुत बेकार हो।
1: रेडियो को हम एफएम 91.8 साथ में कहा।

Gracias.

0: होइन भनेपछि त्यसरी निराशा हुनु हुँदैन होइन नि एकजनाले त्यो कुरालाई व्यवस्था गरेर अब अर्को विकल्पमा कसलाई चाहिँ सुनाउने भनेर चाहिँ हामी त प्रत्येक विद्यालयमा जाने बेला अब कम्पनी अधिकारीका कुराहरू पनि गर्छौँ, बाह्र तेह्र समितिका कुराहरू पनि गर्छौँ होइन, त्यो सँगसँगै कलेज कार्यालयहरूमा जहाँ चाहिँ आफूले पाएको पर्छ सजिलो हुन्छ होइन, त्यहाँ चाहिँ यो खबरहरू चाहिँ पुर्याउनुपर्छ।
1: आफ्नो सुरक्षाका लागि बोल्नु गर्दैन आवश्यक परे अभिभावक सरप्रम स्वास्थ्य कर्मी प्रहरी बल हेल्पलाइन दल सञ्चालनमा पनि सम्पर्क गर्न सकिन्छ। र सबैभन्दा महत्वपूर्ण कुरा दुर्व्यवहार कहिले पनि पीडितको गति हुँदैन, सुरक्षित रहनु, आफ्नो शरीरको सम्मान हुनु र आफ्नो कुरा

तपसील संपूर्ण वितरणको हकमा अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन अनुसूचित सात बमोजिम विवरण समूह नवीकरण सम्बन्धी समूहको निर्णय प्रतिलिपि समूह दर्ता प्रमाणपत्र प्रतिलिपि समूहको छाप अध्यक्षको फोटो अध्यक्ष परिवर्तन भएको हकमा नयाँ समूह दर्ताको हकमा अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन अनुसूचित सात बमोजिम विवरण पूर्ण रूपमा अनुमोदित विधान विपति समूहको प्रत्येक सदस्यहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वडाकालीको सिफारिस समूह गठनको निर्णय सहित तीन पटकसम्मको मासिक बैठक तथा प्रचण्ड प्रतिलिपि

0: भएको पदार्थको एक पटकको प्रयोगले पनि रक्त मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन,
1: लागु पदार्थ मात्र टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य बजौँ।
2: रेडियो गुरुबाबा एफएमद्वारा जनहितमा जारी।

नेपाली बजारमा खाद्य तथा म्याद गुजेका वस्तुको दिनदिनी बढ्दै जानु गम्भीर चिन्ताको विषय छ। कमजोर अनुगमन, लापरवाही र नाफामुखी प्रवृत्तिले उपभोक्ताको स्वास्थ्यमाथि प्रत्यक्ष असर पारिरहेको छ। यसलाई नियन्त्रणका लागि केवल सरकारको प्रयास मात्रै पर्याप्त हुँदैन। उपभोक्ता स्वयं सचेत भई वस्तुको म्याद, गुणस्तर र लेबल जाँच

0: Никола Левант и дистанционно води гол. Остај сентар ја марка јаги, а во сет за двако бара и стаје тохали пилови, сахамати пари коса. Поидаме обрута Барико, Мени и Джонсон, антаклад Мерфи, Срубари, Кондара, Суки Бобор, Садрак, Санцарама, Айкоса, Баша Сами, Литура, Охиро, Хоста, Садрак, Обрута, Байпаси, Тали, Гандаки, Тритура, Антаклад, Мени, Джонсон, Курола, Айзона, Кадрико, Бохама, Иптер, Милупа, Алогама, Санцарама, Айко, Айзона, Право, Тезоски, Сарва, Лезан, Кадрико, Байо. Само са не тези бомба радира, кири са ми, а ви причер от пада с рукави, кои хито на кабра от дюк на санцарен право са прави лъгари вали вали коша. От дюк вали че тата курти, мандри, гави кумари, ята пли, а за от дюку и стал палата на речен кораби и скараги, а усе правари на санцарен морали дювари, цар парвайни по патару вайо. Мандри ята пли, не вали сина, а са парвара, санграку, сахар. Срокуа вала хамсана, от дюку, прабаратар, Вадуван Остан, Аванскари, Сърземета Бесина, Джандари и Лину Хайко. Саде Пирита Сърдехи Бандара Хико, Йоханти Хаси, Бутепла и Саркали, Непали Сенако, Димарма, Марва Самаркара и Хикоса. Майко са от тези градите, ки приюта там, Чанцара на Хейда, причин от Паран Саме Тали Хикоса. Изучен е права грама от Тюкла на Чарси, Атаси Мати, Оли Небаро, Канесината, Цорни, Остана на Хико, Джандари на Хико Тио. Обезначива дивизион Ван Тареле, Ли, Дангари, Зенаули, Кисан, Ли, Лакай, Кабари, Сакалпана, Тали, Паси, Баде, Лататон, Ликара, Типалко, Сика, Дами, Алготи, Дина, Обитан, Кула, Икуса, Непарна, Коили, Бутак, Орна, Хачима, Кисан, Кабари, Джугала, Дангари, Зенаули, Кусица, Аргана, Камери, Алготи, Дина, Лихайко, дивизион Ван Тареле, Алга, Хачика, Бришта, Борта, Ликрит, Нарете, Кулакрай.
1: यो समस्या दूरीकरण गर्नको लागि सुरुमा चाहिँ अहिले हामीले प्लानको रूपमा चाहिँ सुरुमा प्रयोगका तपाईँहरू चाहिँ राष्ट्रिय विभिन्न तथा संविधान संरक्षण नियमावली 2030 आधारमा गरेको त्यसमा भएका नियमको चाहिँ साथै आधार नौ दस लगायतका नियमहरूमा प्रश्न गर्ने व्यवस्था छ र यसैमा भएको व्यवस्था अनुसार हामीले चाहिँ यसरी चाहिँ लैसन मिलेर यो कृषि बालीमा मिलेर सकेर आउने भनेर लगायतलाई चाहिँ शिकार खेल्न दिने भनेर कानुनमा भएको व्यवस्था गर्ने चाहिँ सूचना जारी गरिएको हो।
0: जनकपुर गाउँका राजगुठी अन्तर्गत रहेका पोखरी छेउछाउको जग्गामा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाइएको छ। संघीय सरकारको टोलीले साउन एक गते अतिक्रमित जग्गा खाली गरेर सूचना जारी गरेको थियो। आजदेखि पहिलो चरणमा सातवटा पोखरीहरूको डिलमा बनाइएका अनाधिकृत संरचनाहरूको नसुल गरेको प्रतिवेदन कार्यान्वयन समितिका सदस्य सचेत जनक पोखरीले जानकारी दिनुभयो।
2: पोखरी र पोखरीको दिनमा भएका संरचनाहरू आफैले हटाउनु होला अन्यथा चाहिँ हामी आफै हटाउने समूह सरकारद्वारा हट्छ भनेर हामी सबै सूचना गरेका छौँ। त्यो मध्येमा चाहिँ उहाँहरूले केही संरचना हटाइसक्नु भएको र केहीमा बाँकी भएको कारणले आज हामीले बिहानैदेखि यो संरचना हटाउन लागि परिरहेका छौँ। हामीसँग सातवटा पोखरी गरी हाम्रो कति आंशिक र कति घरहरू गरेर राख्छ 65 चाहिँ घटनाहरू आजको कार्यक्रमबाट चाहिँ क्लियर गर्दैछौँ।
0: स्वास्थ्य संस्थाहरूमा रहेका बायोमेडिकल उपकरणहरूको चुस्त मर्मर सम्हारका लागि स्वास्थ्य संस्था र अपेक्षित तहमा बायोमेडिकल इकाइ गठन गरिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मुलुकभरका स्वास्थ्य संस्थाहरूमा प्रयोग हुने बायोमेडिकल उपकरणहरूको गुणस्तरीय सुरक्षित हितग्राही र दिगो व्यवस्थापन सुनिश्चित गर्न बायोमेडिकल उपकरण व्यवस्थापन निर्देशिका 2081 र 2082 जारी गरेको छ। सही निर्देशिका बमोजिम यी इकाइहरू स्वास्थ्य सेवा विभागले गत साउन 20 गते आफ्नो वेबसाइट मार्फत यो निर्देशित सार्वजनिक गरेको हो। साथै इकाइज नियमित र आकस्मिक मर्मतर कार्यवेशन र ग्रस्त सुरक्षितता जस्ता कार्यहरू सञ्चालन गर्नेछन्। नेपाल सरकार राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान नेपाल बीच चौथौँ सहमति भएको छ। सहमति भएसँगै अभियानले आयोजना गरिरहेका धर्म तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजका मितिदेखि अन्त्य गर्ने निर्णय भएको छ। काठमाडौँ उपत्यका प्रवेश गर्ने ललितपुरको पुल चोकमा धरना रहेका अभियान प्रतिनिधि र सरकारद्वारा गठित वार्ताटोली बीच भएको गहन छलफलपछि उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव निराधार सुवेदी र महाअभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बहोरा छेत्रीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ। सञ्चालन आर्थिक वर्ष 2082-83 नयाँ उद्योग तथा व्यवसाय फर्म दर्ता हुने भन्दा खारेज हुनेको संख्या बढी देखिएको छ। एक वर्षको अवधिमा 291 नयाँ उद्योगहरू तथा फर्म दर्ता हुँदा 334 खारेज भएका छन्। एकीकृत सेवा कार्यालय सेन्टरका प्रमुख जीवन पौडेलका अनुसार उद्योगतर्फ 149 र वाणिज्यतर्फ 142 गरी 291 नयाँ उद्योग तथा व्यवसाय फर्म दर्ता भएका हुन्। उद्योगतर्फ 169 र वाणिज्यतर्फ 165 गरी 334 उद्योग तथा फर्म खारेज भएका छन्। साझा खबरमा अब विदेश खबर। अमेरिकी अदालतले ट्रम्प प्रशासनले 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ। अदालतले उक्त नीति अमेरिकी विदेश मन्त्री मार्को रुबियोको कानूनी अधिकार भन्दा बाहिर रहेको टहर गरेको हो। अमेरिकी संघीय आप्रवासी कानूनले कन्सुलर अधिकारीहरूको आप्रवासी भिसा प्रक्रिया गर्ने विषयमा विदेश मन्त्रीलाई हस्तक्षेप गर्ने अधिकार नदिएको अवस्थामा विदेश मन्त्रालयले राष्ट्रियताका आधारमा भिसा रोक्ने नीति लागू गरेको थियो। अस्ट्रेलियामा जारी टप एन्ड टी20 सिरिजमा नेपालले लगातार दोस्रो हार बिहोरेको छ। आज भएको खेलमा नेपालको एक टोली बङ्गलादेश हारी प्रथम इन्स 2-0 पराजित भएको हो। नेपालले बङ्गलादेशले 2-9 पराजित गर्यो। नेपालले दिएको 100 रनको सामान्य लक्ष्य बङ्गलादेशले 10.2 ओभरमा एक विकेटको क्षमता पूरा गर्यो। नेपाल आफ्नो पहिलो खेलमा हिजो एन्टी स्ट्राइकसँग पनि पराजित भएको छ। नेपालले अब आफ्नो तेस्रो खेलमा सोमबार कुवाटाहरी किङ्स

0: समस्याको सहयोगमा पर्याप्त स्थान पाउँछौँ
1: बालबालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
0: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कमजोरका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
1: स्वस्थ बालबालिका समृद्ध परिवार समुन्नत नेपाल
0: सामुदायिक सूचना नेटवर्क CIN र फुल भिजन इन्टरनेसनल नेपालको सहकार्य।

Thank you.

0: informacje prowadzi KLAVIU, Soundtrack Social Network, CIN. To mamy Soundtrack Social Network, CIN, Lina,
1: पौडेलले यस्तो निर्देशन दिनुभएको हो। यो प्रयासबाट विपदलाई पूर्ण व्यवस्थापन गर्न

कुराबाट म्युजिक भिडियोमा प्रवेश गर्नुभएका थुप्रै कलाकारहरू अहिले नेपाली सिने क्षेत्रमा हुनुहुन्छ। अनि जुटी अनि पृथक श्रेणीका गीतहरू तयार गर्ने तपाईँ अहिले खासमा

生气，给个悠悠家的妈呀嘞，干所有们都太怕有你，你的

0: निर्वाचन नजिक सरकारी लक्षित बजार प्रा दोकान बनाऊ भोट केस पछि उत्तर सरलमा कुनै निर्वाचन
1: हजुर कृषि खेती गरेर चाहिँ पशुपतिनाथिस्टर पशु पक्षी बाह्र महिना अपग्रेड मेसिन ऐनाका सँगसँगै खेती किसानी गर्न सक्नु मिरिक सामान उपलब्धता कृषि कर मेसिन फेर विशेष छुटमा पनि हजुरलाई खबर कलसे रमतातकले बनाएछ। हजुर आफ्नो कृषि सम्बन्धी कौनो सामान किन साथी यदि चाहे गर्छ सम्झबे पासवटीमा रहेर पशुपतिनाथ सक्रा छ।
0: सम्पर्क नम्बर 98-65-25-14 हो 98-24-026-80।
1: नवजीवन सहकारी संस्थाको पश्चिम पुरान पसल सरकारी निकाय
2: सबै ठाउँमा पत्थरहरूको औषधि उपचार गर्ने गर्छौँ।

Thank you.

Yes, you can.

からもらったら、さっさとやったら、あんた、2ポイントじゃなく

0: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा न्यूको सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख पाकिने नसा च्यातिएर हात खुट्टा नछोड्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा

इंतजार हुए आज की राशि बाद इस बार स्वर्णी नगर पालिका का विभिन्न प्रणामों का खत्म हुए कृषि विकास कार्यक्रमों का प्राप्त लेकर क्रियाशील कृषि समूहों नवीकरण नया गठन भरी दर्ता नब्बे कार्यक्रम प्राप्त करने इच्छुक कृषि समूहों का लागि तहसील बमोजिम का आवश्यक कार्यकर्ताहरू सहित यो सूचना प्रसारण भएको मितिदेखि 35 दिन अर्थात 2083 भदौ 16 गते भित्र यस पालिकाको कृषि विकास शाखामा निवेदन कि रथका नवीकरण गर्नुमा सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुसूचित फारम विधान नमुना र निवेदनको लागि बाँसुरी नगरपालिका कृषि विकास शाखा र एउटा कृषि सेवा केन्द्रमा सम्पर्क गर्नुहुन अनुरोध छ। समूहीकरणको रूपमा अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन अनुसूचित चार बमोजिम दुईद्वारा समूह नवीकरण सम्बन्धी समूहको निर्णय प्रतिलिपि समूह दर्ता प्रमाणपत्र प्रतिलिपि समूहको छाप अध्यक्षको फोटो अध्यक्ष परिवर्तन भएको हकमा नयाँ समूह दर्ताको हकमा अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन अनुसूचित सात बमोजिम विवरण पूर्ण रूपमा अनुमोदित विधान दिएपछि समूहको प्रत्येक सदस्यहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वडाकालेको सिफारिस समूह गठनको निर्णय सहित तीन पटक समूहको मासिक बैठक तथा बजेट रेकर्ड प्रतिलिपि वार्षिक कार्ययोजना र समूहको छाप र अध्यक्षको फोटो बाँसुरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय बाँसुरी प्रक्रिया

0: व्यवस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एक पटकको प्रयोगले पनि गत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
1: रेडियो सन्देश।

Gracias.

0: somebody to put on these Sundays.
1: Thank you.

0: सबैले भाइसक्नु भयो आजको उपस्थितको सफर सुरु
1: गर्नुहुन्छ।
0: आज हामी पहिलो जानु कुर्पाको लक्षणहरूको बारेमा डिकेको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी नसुनी जमिन भुकको फुलले धाना काट्ने वा पहिल्यै काटेको छ भने

Sundays.

0: सहकारी पक्षी पालन ग्राहकका द्वारा मुख्य सबसे उत्तम स्थानमा उनी
1: हजुर त आफ्नो प्रत्येक कृषि खेती गर्न सामान्य चाहन्थे बर्दिया रूपमा सयमा रहल पशुपतिनाथ सप्रयासमा इन्डियन इटालियन थार्पर फ्यारिपर साइटो इन्डियन मिनी टेलर कम्बाइन ड्रिल राइस मिल चारा मेसिन हार्भेस्टर साफपल्टा लगायत पशु पंक्षीमा दाँडा पहिला र पेट मेसिन महिनाका सँगसँग खेती किसानी गर्न सकुमेरी सामान उपलब्ध भयो कसैका बिग्र सकुमेरी कृषिकर मेसिन फेर विशेष छुटमा पनि आजाए खबर क्रमशः घरमा राखो फेर पनि आएछ हजुर आफ्ना कृषि सम्बन्धी पूर्ण सामान किन चाहन्छ यति चाहिँ कलसे सम्झौ पाँचपट्टि मरण पशुपतिनाथ सप्लायर छ
0: सम्पर्क नम्बर 98585024 हो 98224680
1: नवजीवन सहकारी संस्थाको पछि पुरान पसल रोड 600 रोड उत्तर पाँच जानकारी क्लाइटी

Mai e protecció a tot el món,